0: कुछ उनके सुने, कुछ अपनी कहें, आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, वसीमा आबिद और खदीजा शाह।
2: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब। सामईन की अपनी महफिल में सामईन का इस्तकबाल करते हैं।
1: आज की महफिल में शामिल है एक इंटरव्यू और एक खास खास ऐलान।
0: लेकिन सबसे पहले है इंटरव्यू।
2: NHK के नए माली साल से हमारी उर्दू सर्विस में एक नए मुतरजिम सैयद शबर हुसैन शाह शरीक हुए हैं। आज खलील शिराजी साहब महफिल में दीवान खाना में उनका शानदार इस्तकबाल कर रहे हैं।
1: जी शबर साहब, बहुत बहुत शुक्रिया दीवान खाना में, हम आपको खुश आमदीद कहते हैं। शुरू में मैं आपसे ये पूछूंगा कि जापान आपका कैसे आना हुआ और कब आना हुआ?
3: जी, सबसे पहले बहुत शुक्रिया आपने मदद किया। मैं मास्टर स्टूडेंट था और हायर एजुकेशन के लिए डिफरेंट कंट्री को टारगेट किया हुआ था कि इस कंट्री में जाऊंगा और उस कंट्री में। जापान जो था बड़ा मतलब एक तरह से कम्पिटिटिव एग्ज़ाम था जिसके ज़रिए मैं आया इधर। मैं उस पे काफ़ी ट्राई की, एक साल पहले भी की थी, दूसरे साल जब किया तो लकीली मेरा एडमिशन हो गया इधर जापान में।
1: सब्जेक्ट आपका कौन सा था और एग्ज़ाम कौन सा था जिसके लिए आप तैयारी कर रहे थे?
3: मेरी एजुकेशन तो एग्रीकल्चर के रिलेटेड और उसमें सॉइल साइंस से मेजर है, मैक्स स्कॉलरशिप है जिसके थ्रू हम आए थे। उसका एक इंटरव्यू होता है और उसके डॉक्यूमेंटेशन होती है, अगर वो क्लियर हो जाए तो देन आप आ सकते हैं और स्कॉलरशिप पे।
1: तो स्कॉलरशिप में आपको क्या क्या चीज़ें हुकूमत की तरफ से मिलती हैं? या मेरे ख्याल में हुकूमत जापान की तरफ से?
3: जी जी, ऐसे ही है। ये फुली फंडेड स्कॉलरशिप है, आपको एक स्टाइपेंड देते हैं, उसमें आपने सारा अपना लिविंग भी कर सकते हैं और बाकी ट्यूशन फी वो सारी एग्जम्पशन होती है।
1: अच्छा, तो इस स्कॉलरशिप में यानी कि आपके कोई दबाव नहीं है, आप आसानी से आपके अखराजात पूरे हो जाते हैं स्टाइपेंड से?
3: हाँ जी बिल्कुल, ऐसे ही है। मतलब कि जब वहाँ की इनकम और उस लिहाज से अखराजात भी हैं तो इधर की स्टाइपेंड वो ऑलरेडी ये सारा कुछ कैलकुलेट करके देते हैं। हाँ, ये रिसेंटली एक दो साल में काफ़ी महंगाई हो गई है उस पर अभी, मतलब जितना स्टाइपन है शायद थोड़ा सा मुश्किल होता जा रहा है, लेकिन अभी भी गुजारा कर सकते हैं आप जितना वो स्टाइपन देते हैं ना।
1: अच्छा, तो आप उसमें अपेयर हुए और उसमें कामयाब हुए, उसके बाद जापान आए, तो कहाँ पे दाखला लिया और क्या करना चाह रहे थे, मास्टर्स, PhD, MPhil क्या?
3: जी, मैं नागासाकी यूनिवर्सिटी में आया था और PhD के लिए।
1: किस साल की बात है
3: ये? 2021 में।
1: अच्छा,
3: मैं जब किसी दोस्त को बताता कि मैं नागासाकी जाने लगूं तो पहला सवाल ये होता कि वो जिधर एटम बम गिरा था
1: पाकिस्तान में, ये दो शहर बहुत मशहूर
3: हैं, नागासाकी।
1: सही,
3: तो मैं कहता हाँ उधर जाने लगा, वो कहते हैं बच के रहना उधर अभी भी रेज हैं, वो पाकिस्तान में अभी तक है ना,
1: मिसकंसेप्शन है जी, बिल्कुल इस वाले से। सही,
3: तो जैसे मैं जापान में आया तो नागासाकी में देखा बिल्कुल वो उस तरह से रेज वगैरह कुछ नहीं है, रेज है ही खत्म हो गई, तो बाकी पानी भी क्लियर है, हर चीज़ क्लियर है और बोर्ड में बहुत पुरसकून जगह है नागासाकी।
1: तो पाकिस्तान में आप कहाँ से हैं?
3: मैं गुजरांवाला से ताल्लुक रखता हूँ।
1: अच्छा, तो यानी पहलवानों और लजीज खानों के लिए मशहूर है।
3: जी जी, ऐसे ही।
1: तो कैसा लगा जापान आके? पहलवान तो शायद आपको नजर आएंगे, तो लजीज खानों के बारे में बताइए, क्या फ़र्क आपने फील किया, इंप्रेशन क्या था आपका?
3: खानों का एक तो हमारा वो थोड़ा डाइटरी रिस्ट्रिक्शन भी है उस लिहाज से, और दूसरा वाकई अभी तक खानों को मिस ही करते हैं। पाकिस्तान के खाने और तरह से हैं और जापान के खाने बिल्कुल डिफरेंट किस्म।
1: क्या फ़र्क है मसलन?
3: मसलन हम
1: मसाले मिर्च
3: और हैवी चीज़ें, फुल घी डाल के और तड़का लगा के वो चीज़ें खाना पसंद करते हैं। जापान में हेल्दी तो हैं लेकिन उस तरह से मसाले मिर्च नहीं है।
1: अच्छा,
3: तो इस वजह से मज़ा नहीं आता।
1: तो जापान का इंतखाब आपने क्यों किया? आप यूरोप जा सकते थे, आप अमेरिका जा सकते थे, आप पाकिस्तान में ही कर सकते थे, एक एग्रीकल्चर कंट्री है, तो आपने PhD के लिए जापान का इंतखाब क्यों किया?
3: मैं फुली फंडेड स्कॉलरशिप देख रहा था तो एशिया में मैं ज़्यादा देख रहा था और जापान एक लिहाज से बिल्कुल एशिया का समझ लें ऐसी जगह के सारे यहाँ आना पसंद करते हैं। मैं जब एडमिशन हो भी चुका था तब भी मैं किसी को बताता कि मैं जापान जाने लगूँ तो एक अलग तरह से वो मुझे देखते, इज्जत देते कि वो जापान का एक नाम है سویلائزیشن کے لحاظ سے اور ترقی کے لحاظ سے, تو اس وجہ سے میرا بھی زیادہ دل یہی تھا کہ میں جاپان جاؤں.
1: پاکستان میں آپ تقریباً 16 سال پڑھتے رہے, پھر اس کے بعد آپ یہاں پہ آئے, تو کیا فرق آپ کو محسوس ہوا تعلیمی نظام میں, جو تعلیم کا طریقہ ہے, آپ کے خیال میں کیا وجہ ہے کہ جاپان آگے نکل رہا ہے مختلف فیلڈس میں, اور ایگریکلچر بھی از آئی تھنک نو ایکسیپشن.
3: جی جی, ایسا ہی ہے. مین وجہ یہی ہے کہ ہمارا تعلیمی نظام جو پاکستان میں ہے, اس میں زیادہ تر تھیوریٹیکل چیزیں ہیں, اور صرف ہم وہی پرانے انداز میں لے کے چل رہے ہیں, وہی نوٹس ہیں اور پرانے انسٹرومنٹ ہیں, چلتے ہیں نہیں چلتے, مطلب ہم بہت ریسرچ کے لحاظ سے اس طرح سے کام نہیں کر رہے, اور اس کی اس طرح پبلیکیشن بھی نہیں ہوتی. اور لیکن جاپان اس کے لحاظ سے مطلب بہت ترقی یافتہ ہے, اور یہ بہت زیادہ ریسرچ پہ فوکس کرتے ہیں, اور ان کی ریسرچ دنیا میں مانی جاتی ہے. بہت سلو انداز میں, سلو اینڈ سٹیڈی انداز میں, لیکن اس کو بہترین انداز میں وہ ریسرچ آؤٹ کم لے کے آتے ہیں. اس وجہ سے شاید
1: جلدی نہیں کرتے. اچھا,
3: ہم شاید تھوڑے سے شارٹ کٹ بھی لے لیتے ہیں کہ جلدی آؤٹ کم آئیں اور بس پبلیکیشن لے لیں, لیکن جاپان میں بہت سلو لے کے چلتے ہیں, اور اس کا ایک ایک پوائنٹ کو دیکھتے ہیں کہ ادھر کیا بہتری ہے اور اس کو کس طرح کریں, اور پھر جو آؤٹ کم نکلتی ہے, اور وہ واقعا جو ہے وہ دنیا میں سبھی میں مانی جاتی ہے کہ یہ جاپان میں کام ہوا ہے.
1: صحیح. تو آپ کا ریسرچ کس حوالے سے تھا؟
3: میری ریسرچ انوائرمنٹل سائنس میں جو ہے وہ سوائل میں جو ہیوی میٹل کنٹامینیشن ہو جاتی ہے, یہ ریسنٹلی جو انڈسٹریز ہیں ان کی وجہ سے, دوسرے جو ویسٹ وغیرہ ہیں اس کی وجہ سے مٹی میں اور پانی میں
1: آلودگی
3: ہوتی جا رہی ہے.
1: اچھا,
3: تو اس کو کیسے اوور کم کر سکتے ہیں؟ اگر آلودگی والی زمین پہ اگر ہم پیداوار کر لیں, وہ اب کنٹیمینیشن اس فوڈ میں آ سکتی ہے.
1: صحیح.
3: اگر وہ ہم کھائیں گے تو وہ ہمارے جسم تک آ جائے گی, اور اس کی بہت کارسینوجینک مطلب بہت سویئر ڈیزیزز ہیں, تو اس کو کس طرح ہم اوور کم کر سکتے ہیں, اس کے حوالے سے میری ریسرچ تھی پی ایچ ڈی میں.
1: اچھا, گوجرانوالہ میرے خیال میں انڈسٹریلائزیشن کافی زیادہ ہے, اور یہ مسئلہ وہاں پہ بھی ہوگا. کیا سمجھتے ہیں آپ کے اس جو اس ریسرچ ہے, اس سے اس میں کوئی فائدہ ہوگا, آپ اس کو یوٹیلائز کریں گے ایکچوئل گراؤنڈ پہ؟
3: گوجرانوالہ, فیصل آباد, یہ بہت زیادہ انڈسٹریل ایریا ہے, اور جیسے جاپان میں ایک طرح سے آلودگی جو انڈسٹری سے نکلتی ہے اس کو کنٹرول کیا جاتا ہے, پاکستان میں تھوڑا سا اس طرح سے مینیج نہیں کیا جاتا, اس وجہ سے پانی بہت زیادہ آلودگی ہو رہی ہے. ابھی آرسینی کا بہت زیادہ مسئلہ ہے ادھر پانی کا, اور پھر وہ پانی جو مٹی میں جاتا ہے وہ مٹی بھی آلودگی ہو جاتی ہے. یہ ریسرچ تو بہت ضروری ہے, انشاءاللہ اگر مجھے موقع ملا اگر ادھر کام کرنے کا, تو اس کو جو میں نے یہاں ریسرچ کی ہے پڑھے, اس کو ادھر کریں گے,
1: استعمال میں لائیں گے, اور لوگوں کو اس سے فائدہ ہوگا ڈیفینیٹلی. اچھا, تو اب اگر آپ واپس جاتے ہیں, لیٹ سپوز آپ اسی کام کے لیے جاتے ہیں جاپان سے, اگر میں آپ سے پوچھوں کہ آپ کس چیز کو مس کریں گے جاپان کا, یا کون سی چیزیں ہیں جو آپ کو یاد آئیں گی وہاں پہ؟
3: صفائی کے لحاظ سے مطلب جاپان کافی زیادہ صاف ہے, روڈ ہر جگہ مطلب ٹوائلٹ, ایون ٹوائلٹ بھی بہت صاف ہے, اور دوسرا ڈسپلن لائف ہے بہت زیادہ, ہم ادھر تھوڑی سی سستی کر جاتے ہیں کافی چیزوں میں, سچائی ایمانداری یہ ویسے جاپان مشہور ہے, تو یہ بھی چیزیں کافی مطلب کہ مس کروں گا, کیونکہ ادھر تھوڑا سا ہمارا رہنا سہنا بالکل ایک ڈفرینٹ طرح سے ہوتا ہے. ادھر بہت ڈسپلن لائف ہے, ہر چیز ہر کام ایک وقت پہ ہو رہا ہے.
1: شروع میں کوئی مشکلات آپ کو پیش آئی ہیں جیسے کہ ہر چیز وقت پہ؟ مجھے تو کافی فیل ہوا تھا, اور ڈسپلن بھی تھوڑا سا بھاری گزرتا ہے بندہ, ایک سال تو لیتا ہے, تو آپ کو کوئی ایسی مشکلات پیش آئی تھیں؟
3: میں جس ٹائم آیا تھا 2021 میں, تو اس ٹائم یہ کرونا کا بھی اینڈ ہی ہو رہا تھا, میری شاید